0: جموں کشمیر مہم کا مدعا مقصد نشے کی بدعت کے خلاف عوامی شعور کو بیدار کر کے اسے نیست و نابود کرنے کا راستہ ہموار کرنا ہے۔ اس سلسلے میں کل جنوبی کشمیر کے ضلع شوپیاں میں ایک اور پدیاترا کا اہتمام کیا جا رہا ہے، جس میں لیفٹنٹ گورنر منوج سنہا بذات خود شامل ہوں گے۔ ایک رپورٹ کے ساتھ شوپیاں سے فیاض وانی۔
1: جموں کشمیر کے لیفٹنٹ گورنر منوج سنہا کی جانب سے شروع کی گئی 100 روزہ نش مکت ابھیان کے تحت ضلع شوپیاں میں منشیات کے خلاف ایک ہمگیر اور مؤثر مہم جاری ہے، جس میں ضلع انتظامیہ، پولیس، مختلف سرکاری محکمے، تعلیمی ادارے، سول سوسائٹی اور عوامی حلقے بڑھ کر کر حصہ لے رہے ہیں۔ اور اس وسیع مہم کا بنیادی مقصد نوجوان نسل کو منشیات جیسے مہلک لعنت سے محفوظ رکھنا، عوام میں بیداری پیدا کرنا اور منشیات پرستوں کے خلاف سخت کارروائی کو یقینی بنانا ہے۔ ضلع شوپیاں میں اس مہم کے دوران ریلیوں، سٹیکر سرگرمیوں، یوگا پروگراموں، سرکاری سکولوں میں نمائشوں اور عوامی بیداری سرگرمیوں کا بڑے پیمانے پر انعقاد کیا گیا، اور مختلف مقامات پر منعقدہ ان پروگرام میں لوگوں کو منشیات کے تباہ کن اثرات سے آگاہ کیا گیا اور نوجوانوں سے اپیل کی گئی کہ وہ صحت مند اور مثبت سرگرمیوں، خاص طور کھیل کود کی طرف راغب ہوں۔ ضلع کے تمام سرکاری محکموں نے بھی اس مہم میں فعال کردار ادا کرتے ہوئے اپنے اپنے انداز میں منشیات مخالف پروگرام منعقد کیے۔ وزران، سول سوسائٹی، سکولی طلبہ، سرکاری ملازمین، رضاکار تنظیموں اور عام شہریوں کی بڑی تعداد نے شرکت کر کے اس مہم کو ایک عوامی تحریک کی شکل دی۔ پورے ضلع میں جاری اس وسیع مہم کو ڈسٹرکٹ انفارمیشن آفس شوپیان مربوط انداز میں کوآرڈینیٹ کر رہا ہے، تاکہ ہر طبقے تک اس پیغام کو مؤثر انداز میں پہنچایا جا سکے۔ اور اس سلسلے میں ڈپٹی کمشنر شوپیان ششیر گپتا، ایس ایس پی شوپیان چودھری مشتاق احمد، ایڈیشنل ڈپٹی ڈیولپمنٹ کمشنر ڈاکٹر ناصر لون، ایڈیشنل ڈپٹی کمشنر ڈاکٹر ذاکر فاض اور ایس ڈی ایم زینپورہ بلال احمد سمیت کئی اعلیٰ افسران نے بھی مختلف تقریبات میں شرکت کر کے نوجوانوں کو منشیات سے دور رہنے کا پیغام دیا۔ اس سے قبل 14 مئی کو بٹپورہ سٹیڈیم میں نش مکت ابھیان کے حوالے سے ایک بڑی تقریب بھی منعقد ہوئی، جس میں لیفٹنٹ گورنر منوج سنہا نے شرکت کر کے منشیات کے خاتمے کے لیے اجتماعی کوششوں پر زور دیا تھا۔ اس دوران شوپیان پولیس نے گزشتہ ایک سال کے دوران منشیات پرستوں کے خلاف سخت کارروائیاں انجام دیتے ہوئے متعدد افراد کو قانون کے شکنجے میں لایا، کروڑوں روپے مالیت کی جائیدادیں اٹیچ کی اور لاکھوں روپے مالیت کی غیر قانونی املاک کو تباہ کیا، جبکہ سب ڈویژن زینپورہ اور کیلر تحصیل میں بھی منشیات مخالف کارروائیوں کے تحت سینکڑوں کنال اراضی پر کاشت کی گئی پوست کی فضل کو تباہ کیا گیا۔ درجنا جموں کشمیر کے لیفٹنٹ گورنر منوج سنہا کل یعنی 23 مئی کو ضلع شوپیان کے دورے پر آ رہے ہیں، جہاں وہ میگا پد یاترا میں شرکت کریں گے، اور اس سلسلے میں ضلع ہیڈ کوارٹر کو خوشی طور سجایا گیا، جبکہ بٹپورہ بس اسٹینڈ سے بنگام گردوارا چوک تک سڑکوں، بازاروں اور اطراف میں صفائی ستھرائی کے بڑے پیمانے پر انتظامات کیے گئے ہیں۔ اور ضلع انتظامیہ کی جانب سے نصب کیے گئے بینرز پر لیفٹنٹ گورنر منوج سنہا کی تصاویر چشمہ کی گئی ہے اور بعض مقامات پر بینرز پر منشیات مخالف نعرے درج کیے گئے ہیں۔ اس بیچ 23 مئی کو منعقد ہونے والی پد یاترا کے پیش نظر ٹریفک پولیس نے ایڈوائزری جاری کرتے ہوئے مختلف متبادل راستے مقرر کیے ہیں، جبکہ ہنگامی طبی خدمات انجام دینے والی گاڑیوں کو خصوص رعایت دی جا رہی ہے۔ پورے ضلع میں ایک روز قبل ہی سکیورٹی کے غیر معمولی اقدامات کیے گئے ہیں۔
0: نشہ مکت جموں کشمیر مہم کے تحت کل 23 مئی کو شوپیاں میں پد یاترا کا اہتمام کیا جائے گا۔ فیاض وانی کی رپورٹ آپ نے سنی۔ اسی دوران ڈپٹی کمشنر شوپیاں ششیر گپتا نے کل کی نشہ مکت پد یاترا کی تیاریوں کے تعلق سے بات کرتے ہوئے مزید بتایا۔
2: سر، میں 11 اپریل کو 100 دن کا نشہ مکت جے کے ابھیان لانچ کیا تھا، اس کے تحت ہر ضلع میں میگا پد یاترا کا انہوں نے جو ادگھاٹن کیا ہے، اور انہوں نے خود بھی پرسنلی پارٹیسپیٹ کیا ہے اس میں ایز اے چیف گیسٹ۔ تو یہاں پر بھی شوپیان ضلع میں 23 مئی یعنی کہ کل میگا پد یاترا کا جو ہے آیوجن کیا گیا ہے، اس میں ایل جی صاحب ایز اے چیف گیسٹ ہوں گے یہاں پر، اور اس میگا پد یاترا کا مقصد یہی ہے کہ ہمیں یہ جو ہمارا ابھیان ہے اس کو ہر گھر تک پہنچانا ہے، ہر گاؤں محلے تک پہنچانا ہے، سو دیٹ جتنے بھی ہمارے جو لوگ ہیں وہ اپنے گھر والوں کو، اپنے محلے والوں کو اس نشے کی جو بری عادتیں سے دور رکھ سکیں۔ اس کے ساتھ میں چاہوں گا کہ اپنے جتنے بھی بھید بھاؤ ہیں ان سب کو بلا کے کل وہ اس میگا پد یاترا میں پارٹیسپیٹ کریں اور اس پہ ایک سکسیسفل ایونٹ بنائیں۔
0: یہ تھے ضلع ترقیاتی کمشنر شوپیاں ششیر گپتا، جو کل کی پد یاترا کے تعلق سے کیے جانے والے انتظامات کی بات کر رہے تھے۔ سمر وادی کے کئی علاقوں میں آج بھی ژالہ باری ہونے کی اطلاعات موصول ہوئی ہیں۔ ترال سے شبیر بٹ کی اطلاع ہے کہ علاقے کے مندورا، شتلن، زاڑیہاڑ، پنیر جاگیر، ماچھاما، ناگبل، رٹسونا اور دیگر کئی دیہات میں आज सुबह हुई जालेबारी ने मेवे बागात के साथ साथ धान की पनीरी और सब्जी की फसल को बड़े पैमाने पर नुकसान पहुंचा दिया। किसानों ने जालेबारी से होने वाले नुकसान का तखमीना लगाने और उन्हें मुआवजा अदा किए जाने का पुरजोर मुतालबा किया है। इसी दौरान मेंबर असेंबली त्राल रफीक अहमद नायक, कांग्रेस के लीडर सुरेंद्र सिंह चन्नी और जम्मू कश्मीर अपनी पार्टी के लीडर डॉ हरबख्श सिंह ने जालेबारी से हुए नुकसान पर अफसोस का इजहार करते हुए मुतासरीन के लिए भरपूर मुआवजे का मुतालबा किया है। इधर गांधरबल से रहीम रिजवान की इतला है कि सब डिवीजन कंगन के प्रंग, वुसन, चेरवन और लड़ी प्रंग इलाकों में आज बाद दोपहर शदीद जालेबारी हुई, जिससे सब्जियों की फसल और मेवा बागात को भारी नुकसान पहुंचा। बरेस्त रफियाबाद के हिब डांगरपुरा, रहमताबाद, बहरामपुरा, छानपुरा, चतलूरा, मराजीगुंड, बहुरीपुरा, वत्रगाम और दीगर मुल्क के इलाकों में कल देर रात और आज शदीद बारिशों के साथ साथ जालाबारी हुई। मकामी आबादी के मुताबिक तेज हवाओं, शदीद बारिशों और जालाबारी से मेवे बागात और सब्जियों की फसल को खासा नुकसान पहुंचा। बताया जाता है कि बागात में कच्चे फल जमीन पर गिराए और यूं फसल शदीद नुकसान से दोचार हुई। पीपुल्स कॉन्फ्रेंस के सीनियर नायब सदर और साबिक वजीर अब्दुल गनी वकील ने हुकूमत से पुरजोर मुतालबा किया है कि रफियाबाद के जिन देहात में कल देर रात और आज की बारिशों और जालाबारी से फसलें नुकसान ज्यादा हुई, उनकी आबादी को माकूल मुआवजा अदा करने के लिए किसी ताखीर के बिना इकदाम किए जाएं। इधर पीडीपी के लीडर अल्ताफ अहमद मलिक ने भी रफियाबाद के मुतासर किसानों को भरपूर मुआवजा अदा किए जाने की हुकूमत से पुरजोर मांग की है। शेरबीन जारी है, हमारे साथ रहिएगा।
3: रेडियो एक ऐसी आवाज जो हर घर, हर गली, हर कूचे तक पहुंचे। अपने कारोबार को दीजिए एक नई पहचान, अपनी तरक्की को दीजिए एक नई उड़ान। रेडियो से इश्तिहार देकर बढ़ाएं अपने बिजनेस की शान। रेडियो तशहीर का सबसे आसान और सस्ता जरिया। राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर।
4: समीन, हम आपको बता दें कि ईद उल अजहा के सिलसिले में आज रात 9 बजे हमारा मकबूल आम प्रोग्राम पेश होगा हम सफर। मौजू है कुर्बानी के आदाब व अहकाम। आज आप इसकी पहली किस्त सुनेंगे। समीन मोहतरम, जैसा कि आप जानते हैं कि प्रोग्राम हम सफर के रूह रवां हैं मौलाना फैयाज अहमद जरू साहब दामत बरकातहुम, और प्रोग्राम के प्रोड्यूसर हैं सलीम एजाज कपरा। सुनना न भूलें प्रोग्राम हम सफर आज रात 9 बजे।
5: मोहब्बत वही जो दिल से हो, बात वही जो दिल से कही जाए, दोस्त वही पक्का जो दिल से साथ निभाए, रिश्ता वही बेजोड़ जो दिल से जोड़ा जाए। दिल से ही तो होते हैं इरादे चट्टान से, दिल से ही तो बनते हैं घर खाली मकान से। इसलिए खाइबर सीमेंट का सर्रा सर्रा दिल से बना है। खाइबर सीमेंट, दिल से बनाओ।
0: जम्मू कश्मीर के हर घर की आवाज शहरबीन, आप आकाशवाणी श्रीनगर से मीडियम वेव और एफएम के अलावा आकाशवाणी कुपवाड़ा और भद्रवाह के साथ साथ डीटीएच और आकाशवाणी के मोबाइल ऐप पर सुन रहे हैं। आकाशवाणी श्रीनगर के साबिक प्रोग्राम एग्जीक्यूटिव मोहम्मद अशरफ भट्ट कल रात हरकत-ए-कल्ब बंद होने के नतीजे में इंतकाल कर गए। उन्हें आज ज़ियारत सैयद मंसूर साहब जालडगर से मुंसलिक मकबरे में सुपुर्द-ए-खाक किया गया। मोहम्मद अशरफ भट्ट आकाशवाणी श्रीनगर की कमर्शियल ब्रॉडकास्टिंग सर्विस में लगभग 3 दहाइयों तक तैनात रहे और स्टेशन के फरशनास अफसरान में शुमार किए जाते थे। उनकी वफात पर आज आकाशवाणी श्रीनगर में एक ताजियती मजलिस स्टेशन के सरबरा सरदार गुरमिंदर सिंह की सदारत में मुनक्किद हुई। इस मौके पर स्टेशन के अमले ने उन्हें शानदार अल्फाज में खिराज अकीदत पेश किया। इधर वादी की मुख्तलिफ अदबी और सकाफती तंजीमों ने और कई शख्सियात ने मोहम्मद अशरफ भट्ट के इंतकाल पर गहरे रंज का इजहार करते हुए सोगवार खानदान से ताजियत की है। इनमें जम्मू कश्मीर महजूर फाउंडेशन के सदर पीरजादा अब्दाल महजूर, दूरदर्शन के साबिक एडिशनल डायरेक्टर जनरल डॉ रफीक मसूदी, सेंट्रल गवर्नमेंट पेंशनर्स वेलफेयर एसोसिएशन कश्मीर, रेडियो लिसनर्स क्लब, रेडियो टीवी फैमिली, मजलिस उन्निसा सोपोर और दीगर कई अंजुमने शामिल हैं। वाजिर है कि मरहूम मोहम्मद अशरफ भट्ट के हक में इज्तिमाई फातिहा खानी 24 मई इतवार को अंजाम दी जाएगी। समन, उड़ी के मूली डोगा सुखदार इलाके की आबादी लगभग 3 माह से बिजली की फराहमी से महरूम है। आबादी के बकौल इलाके का 25 केवीए ट्रांसफार्मर रमजान के माह में खाकिस्तर हुआ। मरम्मत कराने के बाद इसे दोबारा नस्ब किया गया, तहम चंद घंटों के बाद ही ये दोबारा जल गया, जब से वो बिजली की फराहमी से महरूम है।
6: हमारी प्रॉब्लम ये है सर कि हमें ट्रांसफार्म यहाँ था मूरी डोगा में 25 केवी का, तो उसको एक पहले जो स्टार्टिंग आया वो भी 25 केवी का, वो लगभग बहुत अच्छा टाइम निकाला। उसके बीच में ये रमजान का महीना जब आया तो उससे पहले वो जल गया, फिर रमजान के महीने में उसको फिर दोबारा लाया था तो वो लाते ही वो फिर दोबारा जल गया। अब उसको नीचे डाउन किया है तो उसके बाद हो गए सर आप 3 महीने, अब इन्होंने बोला था हम आपको 63 का नया दे देंगे, तो अभी तक हम इंतजार कर रहे हैं। कभी बोलते हैं सोमवार, कभी मंगलवार, कभी बुधवार, तो अलबत्त यहाँ पेशेंट जो भी हैं ऑक्सीजन उनको प्रॉब्लम है सर। 3 महीने बराबर हो गए सर यहाँ। अब एक्जन से हमारी बात होती है, आप वो भी बोल रहे हैं कि आज तो कल, खुद मैंने वो मौलवी साहब जो इमरान साहब उनसे बात हुई, उन्होंने भी जनाब ने बोला कि जनाब आपको एक हफ्ते के अंदर करेंगे कुछ, एक हफ्ते के बजाय आप कुछ भी नहीं। आज भी हमने फोन करके बोला था तो आप बोल रहे हैं आप सोमवार या मंगलवार को भाई आपका काम होगा, आपको नया दे रहे हैं जी 63 का नया दे रहा हूँ। नया तो दे रहे हैं सर, हम भी ये बोल रहे हैं लेकिन उसके लिए इतना टाइम मत लगता है सर। ये अफसोस की बात है, कसम से पेशेंट दो हैं जिनको ऑक्सीजन की प्रॉब्लम है, वो एक ही सर्जरी हुई है छोटे लड़के की, एक डिलीवरी है का, उसकी भी ऑक्सीजन देना पड़ता है, डॉक्टर ने बोला था इसको ऑक्सीजन चेक करते रहना।
0: उड़ी के मूली डोगा सुखदार इलाके की आबादी की फरियाद, जो कि 3 माह से लगातार बिजली की फराहमी से महरूम है। हमने इस मामले के ताल्लुक से एग्जीक्यूटिव इंजीनियर पीडीडी बारामुल्ला फारूक मकानाई से बात की, जिन्होंने अपना रद्द अमल कुछ यूं जाहिर किया।
1: असल में सर ये जो इस एरिया का जो ट्रांसफार्मर है वो 25 केवी का है, लेकिन 3 महीने ये कह रहे हैं कि ये डैमेज हुआ, 3 महीने से उनको पावर सप्लाई नहीं है, ऐसा नहीं है। बीच बीच में ये डैमेज होता था सर और फिर हम इसको रेस्टोर भी करते थे। हमने अब इसके लिए एक प्रपोजल भेजा है अपने एसी साहब को फॉर ऑगमेंटेशन फ्रॉम 25 केवी टू 63 केवी। एक दो दिन में वो अप्रूव हो रहा है तो उसके बाद हम इनको 63 केवी इशू करेंगे डेफिनेटली।
0: ये जो वहाँ के रिहायश पजीर लोग हैं ये कहते हैं कि जब ट्रांसफार्मर जल गया था उसके बाद एक ही बार इसको लाया गया और उसके लगाने के फौरन बाद दोबारा जल गया, तब से ट्रांसफार्मर का मुंह नहीं देखा इन्होंने, तब से ये बिजली से महरूम है।
1: नहीं, एज फार एज माई रिपोर्ट आर कंसर्न ऐसा नहीं है। मेरे ख्याल से 10-15 दिन पहले उनका ट्रांसफार्मर डैमेज हुआ है, इसमें कोई शक नहीं है, लेकिन हमने उसी वक्त इसके लिए एक प्रपोजल बनाया है जो इस वक्त एसी साहब के ऑफिस में हमने सबमिट किया है। कल मोस्ट प्रोबेबली कल वो अप्रूव हो रहा है, तो सॉरी कल तो ऑफ है, बाय मंडे को इनको इशू हो जाएगा ट्रांसफार्मर।
0: आबादी को आप यकीन दिलाते हैं कि मंडे को इंशाल्लाह ट्रांसफार्मर वहां पे नस्ब हो जाएगा?
1: जी सर, डेफिनेटली।
0: मूली डोगा सुखदार में सोमवार को ट्रांसफार्मर नस्ब किया जाएगा, एग्जीक्यूटिव इंजीनियर पीडीडी बारामुल्ला फारूक मगनाई की यकीन दहानी। त्राल से शब्बीर भट्ट की इतला है कि सैमू त्राल में आज एक ट्रैक्टर उलट जाने के नतीजे में एक 11 साल बच्चा सालिम वलद अब्दुसलाम गनाई मौके पर ही जान बहक हुआ। पुलिस ने इस मामले में केस दर्ज करके तहकीकात शुरू की है। तहसील खाग के पुष्कर, दालवाश, हमचीपुरा, त्रापे और दीगर कई देहात की आबादी का कहना है कि नाले गोगलडारा में पानी की माकूल फराहमी दस्तियाब न होने के बायस उन्हें आबपाशी के लिए माकूल पानी फराहम नहीं हो पा रहा है। बताया जाता है कि नाले का मंबा पोत पेजन में मौजूद है, ताहम मंबे से पानी के बहाव को इस ढंग से मोड़ने की जरूरत है कि मजकूरा देहात की अराजी सैराब हो सके। पोषकर, दालवाश, त्रापे और दीगर मजकूरा देहात की आबादी का मुतालबा है कि माकूल आबपाशी सहूलियात यकीनी बनाने के लिए पानी के मंबे को फिलफौर सही ढंग से मोड़ दिया जाए ताकि उन्हें भरपूर पानी फराहम हो सके। और अब रुख करते हैं जिला गांधरबल का। गांधरबल के मुख्तलिफ इलाकों में बच्चों के अंदर सरसाम यानी मेनिनजाइटिस की बीमारी फूट पड़ी है। बताया जाता है कि अब तक इस मर्ज में कई बच्चे मुब्तिला पाए गए हैं जिनका इलाज मुआलजा भी किया जा चुका है, ताहम बीमारी पर मौसर ढंग से काबू पाने के लिए मजीद इकदाम जरूरी हैं। एक रिपोर्ट के साथ रहीम रिजवान।
7: गांधरबल जिले में बच्चों में वायरल मेनिनजाइटिस यानी सरसाम बीमारी फूट पड़ी है जिससे वालिदैन काफी परेशान नजर आ रहे हैं। इतलात के मुताबिक सब डिवीजन कंगन के अकाल हुसन, प्रैंग, छतरगुल, आरी, गोरीपोरा और दीगर मुलिका इलाकों में चंद रोज कबल एक दर्जन बच्चे अचानक बीमार हुए जिससे लोगों में तशवीश की लहर दौड़ चुकी है। वालिदैन के मुताबिक जू ही इन बच्चों में अचानक तेज बुखार आना, शदीद सर दर्द महसूस होना, काय आना, चिड़चिड़ाहट आना, रोशनी से तकलीफ महसूस होना और गर्दन तोड़ बुखार जैसे असरात नमूदार हुए तो वालिदैन ने इन बच्चों को बिला ताखीर ट्रोमा अस्पताल कंगन और डिस्ट्रिक्ट अस्पताल गांधरबल मुंतकल किया, जहां चंद एक बच्चों को मजीद इलाज के लिए श्रीनगर मुंतकल किया गया जहां उनकी हालत अब بہتر بتائی جاتی ہے. بچوں میں اس طرح کے اثرات نمودہ ہونے اور اچانک بیمار پڑنے سے نہ صرف والدین پریشان ہوئے بلکہ مختلف سرکاری اور پرائیویٹ سکولوں کے انتظامیہ بھی شش و پنج میں پڑ گئے. تو اس دوران سکول انتظامیہ نے والدین کو مشورہ دیا کہ وہ اس حالت میں ان بچوں کو سکول نہ بھیجیں جو اس بیماری میں مبتلا ہوئے ہیں, کیونکہ اس بیماری سے دوسرے بچے بھی متاثر ہو سکتے ہیں. ادھر ماہرین کا ماننا ہے کہ یہ بیماری یا تو گندا پانی کے استعمال میں لانے سے پھوٹ پڑی ہے یا صفائی کے فقدان سے پھیل چکی ہے. لہذا اس دوران صفائی ستھرائی کا خاص خیال رکھنے کی ضرورت ہے. علاوہ ازیں پانی ابال کر پینا چاہیے. اس ضمن میں چیف میڈیکل آفیسر گاندربل ڈاکٹر بشیر احمد نے شہربین کو بتایا کہ یہ خبر سنتے ہی انہوں نے متاثرہ علاقوں میں ماہر ڈاکٹروں کی ٹیمیں روانہ کی ہے تاکہ اس بیماری پر بر وقت قابو پایا جائے, اور ساتھ ہی آئی ای سی کمپین کے تحت ان علاقوں میں جانکاری کیمپس بھی منعقد کیے جا رہے ہیں. انہوں نے مزید کہا کہ اس بیماری پر تقریباً قابو پایا گیا ہے, البتہ لوگوں کو چاہیے کہ وہ احتیاط برتیں, صاف پانی استعمال میں لائیں اور صفائی ستھرائی کا خاص خیال رکھیں. ضرورت پڑنے پر ماہر ڈاکٹروں سے مشورہ طلب کریں, سیلف میڈیکیشن سے پرہیز کریں.
0: رحیم رضوان کی رپورٹ آپ نے سنی. جموں ڈویژن کو کشمیر ڈویژن سے قریب تر کرنے کا ایک اور راستہ نکالنے کی کاوشیں اب باضابطہ شروع ہوئی ہیں. اطلاعات کے مطابق نیشنل ہائی ویز اتھارٹی آف انڈیا کی طرف سے کٹرا ریاسی نندی مرگ کلگام ہائی وے سرکٹ کا ڈی پی آر تیار کرنے کی خاطر ٹینڈرنگ کا عمل شروع ہو چکا ہے. واضح ہے کہ مذکورہ ہائی وے سرکٹ این ایچ 44 کے ساتھ جڑ جانے کے توفیل جموں اور وادی کے بیچ کا فاصلہ کم کرنے میں مزید مدد ملے گی. یاد رہے کہ شہربین میں پچھلے چند سال کے دوران اس سرکٹ کی تعمیر کے لیے عوامی مطالبات کئی بار نشر کیے گئے اور متعلقہ حکام تک بھی پہنچائے گئے. بالآخر عوام کا یہ خواب پورا ہوتا ہوا نظر آنے لگا ہے. ایک رپورٹ کے ساتھ زاہد ملک.
7: نیشنل ہائی ویز اتھارٹی آف انڈیا نے جموں اور کشمیر کے درمیان رابطہ مضبوط بنانے کے لیے موجودہ فور لین کٹرا ریاسی مہور گلاب گڑھ نندی مرگ کلگام ہائی وے کوریڈر کے لیے ڈیٹیلڈ پروجیکٹ رپورٹ تیار کرنے کی بولیاں طلب کر لی ہے. سرکاری دستاویزات کے مطابق یہ موجودہ کوریڈور این ایچ 44 سے منسلک ہوگا اور جموں و کشمیر کے کہیں پہاڑی اور دور دراز علاقوں سے گزرے گا, جس سے خطے کے ٹرانسپورٹ انفراسٹرکچر کو بڑا فروغ ملے گا. این ایچ اے آئی کے ریجنل آفس جموں کی جانب سے کنسلٹنسی خدمات کے لیے ٹینڈر جاری کیا گیا ہے. اس منصوبے میں کٹرا ریاسی سے کلگام تک اس شاہراہ کو فور لین بنانے کے لیے جامع ڈی پی آر کی تیاری شامل ہے. حکام کے مطابق اس منصوبے سے بین العلاقائی رابطے میں بہتری آئے گی, سفر کا وقت کم ہوگا اور پہاڑی اضلاع میں سیاحت, تجارت اور معاشی سرگرمیوں کو فروغ ملے گا. موجودہ شاہراہ مہور گلاب گڑھ اور نندی مرگ جیسے دور ابتدا علاقوں کو ہر موسم میں بہتر سڑک رابطہ فراہم کرے گی. ٹینڈر نوٹس کے مطابق ڈی پی آر کنسلٹنسی میں فیزیبلٹی اسٹڈیز, ٹریفک سروے, الائنمنٹ پلاننگ, انجینئرنگ ڈیزائن اور دیگر تکنیکی جائزے شامل ہوں گے. این ایچ اے آئی نے اوپن ٹینڈر کے ذریعے بولیاں طلب کی ہے, جبکہ بولیاں جمع کرانے کی آخری تاریخ 22 جون 2026 مقرر کی گئی ہے. ادھر اس خبر کے سامنے آنے کے بعد پورے خطے میں خوشی کی لہر دوڑ پڑی. عوام کا کہنا ہے کہ جموں ڈویژن کو کشمیر ڈویژن کے ساتھ جوڑنے کا برسوں پرانا خواب اب حقیقت بنتا دکھائی دے رہا ہے. یہ سڑک جموں ڈویژن کو باراستہ ریاسی گلاب گڑھ نندی مرگ اور کلگام کے ذریعے کشمیر ڈویژن سے جوڑے گی, جس سے دونوں خطوں کے درمیان سفر نہایت کم وقت میں طے ہو سکے گا. شہربین کے ریاسی اور کلگام کے نمائندوں نے بھی گزشتہ کئی برسوں سے اس سڑک کی تعمیر کے لیے مسلسل آواز اٹھاتے رہے ہیں. شہربین نے کئی بار عوامی سطح پر اور اپنے پلیٹ فارم کے ذریعے حکومت تک اس مطالبے کو پہنچایا تاکہ اس اہم شاہراہ کی تعمیر ممکن بن سکے. آج جب یہ خبر سامنے آئی تو لوگوں نے اس سے عوامی جدوجہد کی کامیابی قرار دیا. مہور گلاب گڑھ نندی مرگ اور کلگام کے لوگوں میں خوشی کی لہر دوڑ پڑی. عوام کا کہنا ہے کہ اشارہ کی تعمیر کے بعد جموں صوبہ اور کشمیر صوبہ کے درمیان سفر انتہائی آسان اور مختصر ہو جائے گا, جبکہ تجارت, سیاحت اور روزگار کے نئے موقع بھی پیدا ہوں گے.
0: زاہد ملک کی رپورٹ آپ نے سنی. اور پروگرام کے آخر میں یہ خبر کہ کشمیر میں دین اسلام کے بانی شاہ حمدان حضرت میر سید علی حمدانی رحمۃ اللہ کا عرس پاک کل عقیدت و احترام سے منایا جا رہا ہے. سب سے بڑی تقریب تاریخی خانقاہ مولا سری نگر میں منعقد ہوگی. نیشنل کانفرنس کے صدر ڈاکٹر فاروق عبداللہ اور جمعیت حمدانیہ کے صدر مولانا ریاض احمد حمدانی نے عرس شاہ حمدان کے موقع پر لوگوں کو مبارکباد پیش کرتے ہوئے حضرت میر سید علی حمدانی رحمۃ اللہ علیہ کی دینی خدمات کو زمانہ ساز قرار دیا ہے.